0: کو میں اس نظریے سے دیکھتی ہوں کہ یا مختلف باتیں آتی ہیں نا اس کے اندر کہ جب آپ ایک چیز اچیو کر لیتے ہیں نا انسان کی نیچر ہے, دا اونلی تھنگ کنسسٹنٹ از چینج.
1: آپ اگر خواہش رکھو کہ میں ابھی کسی کے پاس فور ایگزامپل لینڈ کروزر ہے,
0: جب وہ نوکری
1: میں سوچا کہ ہاں وہ لینڈ کروزر میں خرید لوں, جب آپ خرید لیتے ہو نا تو اس کے بعد پھر وہ آپ کو پسند نہیں آتا,
2: ویلیو ختم ہو جاتی ہے اس چیز,
1: اس کی ویلیو ختم ہو جاتی ہے. ویلیو جب تک ہوتی ہے جب تک وہ چیز ہمارے پاس نہیں ہے,
0: وہ ویسی والی بات ہے,
1: ہم اس کو اچیو نہیں کر لیتے ہیں.
0: بالکل صحیح صحیح,
1: ساری چیزوں کا یہی مسئلہ ہے اور کوئی بات نہیں ہے.
2: یہ تو دنیا میں نا آصف بھائی ہر چیز کا یہی مسئلہ ہے, جو چیز مل جاتی ہے آپ کو اس کی ویلیو رہتی نہیں ہے.
0: جو چیز نوکری بن جائے نا,
2: ہاں مجھے لگتا ہے ہمارے اندر نا ایک خالی پن ہے. مطلب ہم لوگ اگر دیکھیں زندگی میں کوئی چیز بھی جو ہم لینا چاہتے ہیں جب وہ ہمیں مل جاتی ہے, پیشن ہو نہ ہو, لیکن دونوں صورتوں میں ہمارے دل میں وہ والی بات نہیں رہتی, وہ جذبہ نہیں رہتا اس چیز کے لیے.
1: کسی نے بہت صحیح کہا, ہر خواہش پہ دم نکلے, خواہشیں بہت ہیں, ہر خواہش پہ دم نکلے بہت نکلے پھر بھی میرے ارمان کم نکلے.
2: کم نکلے,
0: ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم
1: ہزاروں
0: نکلے,
1: ہزاروں خواہشیں ایسی. تو وہی ہے, خواہشیں ہر دن ایک نئی خواہش ہم وہ کر لیتے ہیں اور اس کے چکر میں بہت ساری چیزیں اپنے پریشانی میں آ جاتے ہیں, کیونکہ ہر دن کچھ نہ کچھ نیا ہوتا رہتا ہے. کبھی ہمارے پاس وہ چھوٹا سا موبائل ہوا کرتا تھا, وہ جب ہمارے پاس نہیں تھا تو ہم اس کے لیے بھٹکتے رہتے تھے, پھر چینج ہوا, پھر یہ, پھر وہ, دنیا بھر کا ہر دن ایک نئے چینجز آتے رہے. تو خواہشیں کبھی ختم نہیں ہوتی ہیں زندگی بھر, جب تک ہم اس کو پا نہیں لیتے تب تک جو ہے وہ ہمارے لیے بہت قیمتی ہوتا ہے. جب وہ مل جاتا ہے تو الگ ہے, پھر ہماری اس کی ویلیو ختم ہو جاتی ہے ہمارے.
0: بس وہ کچھ ایسا سلسلہ نا, جب پیشن اور ریسپانسبلٹیز ٹکراتی ہیں نا آپس میں تو لائف جو نا تہس نہس ہو جاتی ہے, پیشن سائڈ پر ہو جاتا ہے. اچھا مزے کی بات یہ, ایک مزے کی بات یہ, میں یہ بات کہتی ہوں کہ پیشن اور لائف ریسپانسبلٹیز ایک ساتھ چل سکتی ہیں. میں نے جی کر دیکھی ہو لائف اینڈ اٹ از انٹرسٹنگ کہ اگر پیشن کو آپ سائڈ بیسس پر رکھ لو نا تو وہ گرو کرتا ہے, بلوم کرتا ہے, لیکن اگر وہ پیشن رسپانسبلٹیز کے ساتھ آپ کہو نا نہیں میں پیشن کو, میں کام ہی وہی کروں جو میرا پیشن ہو, بہت کم جابز اور بہت کم کریئرز ایسے ہوتے ہیں.
1: وہ پلان بھی ہوتا ہے
0: پیشن, وہ میں نے ایک مووی میں سنا تھا, مجھے یاد نہیں آ رہا کون سی مووی تھی, اس کے میں نے سنا تھا, وہ کہتا ہے کہ پیشن سے پیٹ نہیں بھرتا نا, ایک حقیقت بات ہے, ریالٹی جب فیس کرو آپ تو پیشن سے پیٹ نہیں بھرتا, ہر کسی کے ساتھ یہ نہیں ہو سکتا.
1: بندے کے پاس ساری جی پلان بھی ہونا بہت ضروری ہے, ٹھیک ہے, یہ پہ تو چل ہی رہے ہیں لیکن پلان بھی ہونا بہت ضروری ہے.
2: ہاں مطلب یہ کہنا چاہیے کہ ایکسیپٹنس ضروری ہے
1: جی,
2: ہے نا, مطلب آپ اگر یہ نہیں ہو سکا پہلا تو آپ رکھتے ہو ذرا سے, مطلب جو بھی ہے, جیسے کبیر نے بھی کہا نا کہ ایک ایمبیشن ہوتا ہے انسان کا,
0: پرپس
2: ہوتا ہے, تو وہ آپ رکھتے ہو پہلے, لیکن اگر وہ نہیں ہو سکتا تو پھر آپ کے پاس مطلب ایکسیپٹنس ہونی چاہیے اس بات کو ماننے کی کہ نہیں ہے میرے نصیب میں, ابھی نہیں ہے.
0: ماویش کچھ لوگ جو ہے نا
1: بچپن سے بڑے ہوتے جاتے ہیں تو ہر دن جب کوئی نئی چیز دیکھتے ہیں ٹیلی ویژن پہ یا کہیں بھی نئی چیز دیکھتے ہیں, یار میرے کو یہ بننا ہے, میرے کو یہ بننا ہے, ٹھیک ہے, آج 3 سال سے 5 سال تک ہمیں کچھ اور بننا ہوتا ہے, 5 سال سے 10 سال تک کچھ اور بننا ہوتا ہے, پھر ہم کالج جانے لگتے ہیں, اسکول جانے, مطلب ہر دن جو ہے چینج ہوتا رہتا ہے, اسکول سے جب نکلتے ہیں کالج کی طرف تو پھر کچھ چینج ہو گیا ہمارے اندر, کالج سے یونیورسٹی گئے تو پھر کچھ چینج ہو گیا کہ اب مجھے کیا کرنا ہے. لیکن بندے کا جو صحیح موڑ ہوتا ہے وہ ہائی اسکول, وہاں سے آدمی بندے کو ڈیسائیڈ کر لینا چاہیے اپنے کون سا راستہ اسے چننا ہے.
0: صحیح, چلیں جی آپ سے بات کر کے بہت اچھا لگا, اور یہ بات تو سمجھنے والی ہے کہ پیشن کے ساتھ پرپز بھی چاہیے, اور اگر آپ نے واقعی میں اس کو اپنا پرسیو کرنا ہے نا تو آپ کو اسکلز بھی ڈیولپ کرنی پڑتی ہیں, ایسے نہیں ہوتا. چلیں جی, اپنا ڈھیر سارا خیال رکھیے گا, اللہ حافظ.
1: اوکے اللہ حافظ.
2: صحیح, تو پھر اب ہم کیا گانے کی طرف بڑھیں,
0: ٹائم ہو گیا ہمارا گانے کا.
2: یس
0: چلیں جی. اچھا بھائی مجھے تو ایسا لگتا ہے ماویش, گانے کی طرف بڑھنے سے پہلے میں یہ کہنا چاہوں گی کہ مجھے تو ایسا لگتا ہے کہ بھائی پیشن, ایک کبھی نے ایک بات بولی اور ایک بات میں اس کے اندر ایڈ آن کرنا چاہوں گی کہ پیشن ود اے پرپز سمجھ میں آتا ہے. وہی والی بات ہے کہ جیسے فار ایگزامپل لوگوں کو ہوتا ہے پیسہ جمع کریں گے, بھائی پیسہ میرے کو بلینئر بننے کا ہے, لیکن وہ بلینئر بن کے کرنا کیا ہے اگر آپ کو یہ نہیں پتا تو پھر آپ رہنے دو بلینئر.
2: اس سینس میں
0: پھر اس بلینئر بننے کے لیے بھی نا آپ کو اسکلس چاہیے, आपको वो दिमाग चाहिए, आपको वो स्टडीज चाहिए, आपको वो थिंकिंग चाहिए उस टाइप की जो आपको वो पैसा बना कर दे. आपको अगर पैशन,
2: मतलब अगर आपका कोई पैशन है तो उसका डेफिनेटली कोई ना कोई पर्पस तो होता है.
0: Exactly.
2: कि आपने मतलब क्यों कोई चीज भी चुननी है तो क्यों. जैसे इंटरव्यू होता है ना तो लोग बोलते हैं कि आपने इसी कंपनी में क्यों जॉब करनी है भाई.
0: Exactly.
2: मतलब कोई क्या वजह क्या है इसके पीछे, तो वो आपको बताना चाहिए. फिर उसके बाद डेफिनेटली कोई चीज आपको झोली में रख के नहीं मिलती. फिर उसके लिए आपने पूरा का पूरा एक रोड मैप बनाना है कि पहुंचना कैसे है वहां तक, करना कैसे है.
0: मैं एक छोटी सी बात बोलूं तो लोग कहते हैं हमें आरजे बनना है, हमें आरजे बनना है. मैं उस दिन बैठी भी यही एनालिसिस कर रही थी कि आरजे बनने के लिए आपका, क्योंकि अगर देखा जाए ना तो हमारे इंडिया पाकिस्तान में आरजे की बहुत बहुत हाई फाई, यहाँ पे तो फिर भी उतना नहीं है जितना वहाँ पर हाई फाई डेजिग्नेशन और जितना लोग वहाँ पे बैठे हुए कर रहे हैं काम. भाई इतना इतनी स्किल चाहिए ना आपको. किसी को ये लगता है अगर कि मुझे अगर शायरी अच्छी करना आती है तो मैं बैठ जाऊँगा माइक पर, तो वो एक बिल्कुल अलग चीज है. आपको सेट ऑफ स्किल्स चाहिए भाई. आपको पैशन है ना तो उस पैशन के लिए आपका पर्पस क्या है. अच्छा भाई मुझे माइक तक पहुंचना है, उनका माइक तक पहुंचने का पर्पस नहीं है, उनका पर्पस कुछ और ही है. फिर वो आपको पर्पस भी ढूंढना पड़ता है, फिर उसके लिए आपको स्किल्स भी वैसी वाली चाहिए और उस स्किल्स के लिए भी आपको पूरा एक रोड मैप चाहिए आपको. इट इज वेरी इंटरेस्टिंग कि आपका पैशन आपको कहाँ से कहाँ ले आता है. वो हम कहते हैं ना मुझे जुनून की हद तक मोहब्बत है इस चीज से, फलानी चीज से. पर उसके अंदर वो जुनून की हद तक जो ना वो पूरी दुनिया समेट लेती
2: है. आप ये होता है ना कि फिर आप कोशिश करते हो उस जगह पे फिट. अब ये नहीं हम में शायद मेरा ख्याल है कोई भी कह सकता, मैं नहीं कह सकती. जब मैंने ज्वाइन किया था रेडियो सो मैं 17 साल की थी और मेरी कोई इतनी अच्छी नॉलेज नहीं थी. लेकिन हाँ ये है कि रेडियो की वजह से पढ़ने का शौक था जब, लेकिन रेडियो की वजह से मेरी नॉलेज इंक्रीज हुई. और मैं सोचती हूँ कि इवन 2014 में जब मैंने यहाँ पे दोबारा से ज्वाइन किया तो अगर मैं ना करती उस वक्त की मैं अपने आप को देखूँ और आज मैं अपने आप को देखूँ तो मुझमें जमीन आसमान का फर्क है. मतलब एक ही इधर इन रहने के लिए आपको आपको इस जॉब के साथ फिट इन करने के लिए आप माशाल्लाह से मतलब इतनी चीजें सीख रहे होते हो बाय द टाइम. हर दफा हमारा एक नया कोई शो आता है तो उसके लिए आपको कुछ ना कुछ आपको पढ़ना पड़ता है, कुछ सीखना पड़ता है. तो ये एक चीज है कि मतलब अगर आपने कहीं पे रहना है ना तो आपके अंदर पैशन होना चाहिए. वरना बहुत सारे लोग भाई बोल रहे थे कि लंबी इनिंग्स हो गई, क्योंकि ये मेरा पैशन है. माइक ऐसी जगह है कि मैं चाहे रोती भी आऊं किसी बात पे. जैसे मेरी अम्मी का इंतकाल हुआ था,
0: रेड लाइट ऑन होती है खत्म.
2: 18 नवंबर को मेरी अम्मी का इंतकाल हुआ है. मेरा ख्याल है मैंने 10 दिसंबर को दोबारा ज्वाइन किया था बड़े रोते पीटते, क्योंकि मुझे नहीं लग रहा था कि मैं आ सकती हूँ दोबारा से, मैं वैसी हो सकती हूँ. मैंने करना शुरू किया, विद इन 1 वीक मैं पहले जैसी हो गई थी. मतलब माइक वो जगह है जिसको मैं कहती हूँ कि मेरा कैथारसिस है. मैं अगर परेशान हूँ कुछ है तो मैं माइक पे आ जाऊँ, मैं भूल जाती हूँ वक्ती तौर पे कि कोई चीज है मेरी जिंदगी में. तो वो फिर वो आपका पैशन होना चाहिए जिसके लिए आपको फिट इन करना पड़े. फिर जी तो अब हम चलते हैं म्यूजिकल ब्रेक की तरफ, वरना सफा के ज्ञान चलते रहेंगे. तो हम बढ़ते हैं.
0: मैं अभी चुपके से सुन रही थी.
2: अभी शुरू किसने की थी, शुरू किसने की थी,
0: चलो ब्रेक पे चलो, ब्रेक पे चलो, ब्रेक पे चलो.
2: आप लोग बताइएगा शुरू किसने की थी. मैंने तो नहीं की थी, मैं तो गाना चलाती हूँ है ना. मैंने तो यही कहा था.

0: جدید دور میں سلامتی کا مؤثر نظام وہی ہے جو میدانی تیاری، ڈیجیٹل ٹیکنالوجی اور خطرات سے نمٹنے کے لیے بروقت اور تیز رفتار رد عمل کو ایک مضبوط حکمت عملی میں یکجا کرے۔ اسی ضرورت کو پیش نظر رکھتے ہوئے میلے پل قطر 2026 کی نمائش ماہرین اور متعلقہ شعبوں کے پیشاور افراد کو جدید ترین سیکیورٹی آلات اور حفاظتی حل سے آگہی کا ایک اہم موقع فراہم کرتی ہے، جہاں وہ ایسی جدید ٹیکنالوجی سے بھی متعارف ہوں گے جو اہم تنصیبات اور بنیادی ڈھانچے کے تحفظ کو مزید مؤثر بنانے کے ساتھ ساتھ داخلی سلامتی سے وابستہ اداروں کی صلاحیتوں کو فروغ دینے میں اہم کردار ادا کرتی ہیں۔ ملی پول قطر 2026 20 سے 22 اکتوبر تک دوحہ ایگزیبیشن اینڈ کنونشن سینٹر میں۔ ملی پول قطر 2026 کے انتظامیہ آپ سب کے لیے نیک تمناؤں کا اظہار کرتی ہے۔
1: آپ سن رہے ہیں ایف ایم 107، ایف ایم 107
2: دل سے دیسی۔
3: جب نئی سوچ اور نئے جذبات ٹکراتے ہیں تو بنتا ہے ایک نیا نظریہ، دا ڈیبیٹیبل ٹیبل، ایک ایسا شو جہاں ینگ ڈیبیٹرز اپنے پرسپیکٹو سے انسپائر کرتے ہیں اور ہر ڈسکشن بن جاتا ہے ایک تھاٹ پرووکنگ جرنی۔ دا ڈیبیٹیبل ٹیبل، آر جے فضیل اور آر جے کبیر کے ساتھ، اونلی آن ایف ایم 107، دل سے دیسی۔
4: السلام علیکم ورحمۃ اللہ وبرکاتہ، ایف ایم 107 ٹیون ان کیا ہے آپ نے، بندے کا نام ہے فضیل استقبال، آپ سبھی کا اس شو میں جس کا نام ہے دا ڈیبیٹیبل ٹیبل۔ یہاں پر آج میرے ساتھ اسٹوڈیو میں تین لوگ ہیں، ایک تو میں خود ہوں، دوسرا دو ایسے محترمہ ہیں، دو ایسی اسٹوڈنٹس ہیں جو کہ قطر میں بہت ہی بہترین ہیں، انہوں نے بڑا نام کمایا ہے اور آج دو لوگ ڈیبیٹ کرنے والے ہیں۔ ہوتا کیا ہے کہ ہم دوست یار ہوتے ہیں لیکن کہیں نہ کہیں کسی ٹاپک کو لے کر ہمارے جو پوائنٹ آف ویو ہوتے ہیں وہ بالکل مختلف ہوتے ہیں، بالکل الگ ہوتے ہیں، اور آج ہمارے ساتھ اسٹوڈیو میں دو ایسی اسٹوڈنٹس ہیں جن کے جو تھاٹس ہیں وہ پوری طرح سے الگ ہیں۔ ایک ہیں جوئل اور ایک ہیں شیا۔ ہائی جوئل، کیسی ہیں آپ؟
5: میں ٹھیک ہوں، آپ کیسے ہیں؟
4: میں بھی بہت اچھا ہوں۔ ہائی شیا، کیسی ہیں آپ؟
5: ہائے، میں ٹھیک ہوں، آپ کیسے ہیں؟
4: میں بھی بہت اچھا ہوں۔ سو ایک مہاراشٹر سے ہیں اور ایک راجستھان سے ہیں، تو ان دونوں بچوں سے بات کریں گے، آج ڈیبیٹ کریں گے، اور آج کا جو ٹاپک ہے وہ جو ٹاپک ہے ٹیکنالوجی کو لے کر ہے کہ کیا ٹیکنالوجی ہمیں اسمارٹ بناتا ہے یا لیزی بناتا ہے۔ ہم شروعات کریں گے اس شو کی، لیکن اس سے پہلے آپ کو بتا دیں یہ ایک ایسا شو ہے جہاں پر دو لوگ مختلف ایک پارٹ لیں گے اور اس میں آپس میں جھگڑا کریں گے کہ بھائی کیا صحیح ہے، کیا ٹیکنالوجی صحیح ہے، کیا لیزی ہونا صحیح ہے۔ تو شروعات کرتے ہیں اس خاص ٹاپک کی، تو سب سے پہلے میں پوچھنا چاہوں گا شریا سے، شریا آپ کو کیا لگتا ہے کہ ٹیکنالوجی ہمیں سمارٹ بنا رہی ہے یا لیزی بنا رہی ہے؟
5: ٹیکنالوجی ہمیں سمارٹ بنا رہی ہے، ہمیں بہت بہت ایریاز میں ٹیکنالوجی ہمیں ہیلپ کرتی ہے، اور پھر لیزی، یہ اف یو وانٹ ٹو بی لیزی اٹس اپ ٹو اس ہاؤ ٹو یوز دا ٹیکنالوجی۔ ٹیکنالوجی ول ہیلپ اس اینڈ وی ہیو ٹو یوز اٹ ان دا رائٹ وے۔ ٹیکنالوجی ول ہیلپ یو ان ہیلتھ، اٹ ول ہیلپ یو ٹو کیپ یور سیلف سیف، بٹ دین اف یو یوز دا ٹیکنالوجی ان دا رانگ وے یو آر باؤنڈ ٹو میک یور سیلف لیزی۔
4: So, I want to ask Joel. Joel, آپ سے میں پوچھنا چاہتا ہوں کہ آپ کو کیا لگتا ہے کہ یہ ٹیکنالوجی ہمیں لیزی بنا رہا ہے اور کیا ہمیں لیزی رہنا چاہیے اسی طرح؟
6: ٹیکنالوجی اٹس ایکچولی سم تھنگ وچ وی کین گیٹ یوز ٹو اینڈ دین اس سے آپ ایڈکٹیڈ بھی ہو سکتے ہو۔ آبویسلی اٹس لائک ان دا ہیومن نیچر ٹو بی ایڈکٹیڈ ٹو سم تھنگ۔ تو سپوز میں نے آج ٹیکنالوجی یوز کیا، آبویسلی کل بھی میرا من کرے گا کہ میں یوز کروں، یار مجھے کچھ کرنا ہے، مجھے یار میرے سے نہیں من ہو رہا یہ سب کرنے کا، میں صرف ٹیکنالوجی یوز کر لیتی ہوں۔ تو اکارڈنگ ٹو مائی پوائنٹ آف ویو ٹیکنالوجی از میکنگ یو لیزی، بیکاز Because it's making you lazy.
4: Actually, हम घर पे रहते हैं और हमारे साथ हमारे आसपास बहुत से काम होते हैं लेकिन हम वो काम नहीं करते बट मोबाइल पे स्क्रोल करते रहते हैं. तो जोयल आप जब घर पे रहती हैं जब कोई काम आपके पास नहीं रहता स्क्रोल करती रहती हैं तो आपकी मॉम कुछ कहती है बेटा कुछ काम कर लो कि मोबाइल पे ही लगी रहोगी. तो क्या क्या ऐसे काम है जो माँ आपसे कहती है कि बेटा कर लो.
6: अभी इस साल जो कि मैं 10th में हूँ तो ऑब्वियसली मेरी मम्मी बोलेगी पढ़ो या तो घर साफ कर लो या तो पढ़ो या तो घर साफ करो. ये फालतू में इंस्टाग्राम रील्स मत देखो. इट्स गिविंग यू नथिंग ऑनेस्टली बट देन अकॉर्डिंग टू मी इट्स गिविंग मी एवरीथिंग. इट्स गिविंग मी ह्यूमर इट्स गिविंग मी लाफ्टर इट्स गिविंग मी नॉलेज बट देन सिंस आई एम अगेंस्ट इट्स ऑल्सो मेकिंग मी लेजी एंड आई लव बीइंग लेजी.
4: देखिए क्या है कि ये तो हमारे नेचर हमारे खून में आ चुका है लेजी होना. बट टेक्नोलॉजी से क्या फायदे आपने उठाए श्रेया मैं आपसे भी जानना चाहता हूँ.
5: टेक्नोलॉजी दो प्रकार के होते हैं एक एंटरटेनमेंट के लिए और एक हमारे बेनिफिट के लिए. तो
4: आपने क्या फायदे इस्तेमाल जैसे टेक्नोलॉजी से आपको क्या क्या कौन कौन से फायदे हैं जो आपको लगता है कि ये तो आसान हमारी जिंदगी को आसान कर रहा है.
5: हाँ एक एग्जाम्पल तो जोयल ही है उसे डायबिटीज है.
4: Oh no.
5: तो टेक्नोलॉजी से उनका वो ब्लड शुगर भी डिटेक्ट हो रहा है. तो जब भी उसका लो ब्लड शुगर है तो वो टेक्नोलॉजी उसे डिटेक्ट कर लेता है और फिर जोयल शुगर खा लेती है. और फिर टेक्नोलॉजी मैं तो टेक्नोलॉजी एक्सरसाइज के लिए भी यूज करती है और तो पढ़ाई के लिए भी टेक्नोलॉजी यूज करते हैं. तो टेक्नोलॉजी के बहुत सारे फायदे होते हैं बस हमें उसे सही इस्तेमाल करना चाहिए.
4: तो मैं एक और चीज़ ये पूछना चाह रहा था कि मिसाल के तौर पे आजकल हमने देखा भी है कि हमारे पास एक ऐसी वॉच है जिसे अगर आप यू नो पहनते हैं तो उससे पता चल जाता है कि आपके आपके हार्ट बीट बहुत ज़्यादा तेज़ी से बढ़ रहे हैं. वो भी एक तरह से फ़ायदेमंद है हमारे लिए.
5: हाँ
4: है ना. तो आप जोयल मैं आपसे पूछ रहा हूँ कि क्या लगता है कि फ्यूचर में ये टेक्नोलॉजी हमारे लिए नुकसानदेह होगा या फ़ायदेमंद होगा क्योंकि आप तो रेगुलर यूज़ कर रही हैं आप तो लेज़ी हैं. तो ये मतलब ये सच में आपको सोचना पड़ेगा कि ये बुरा हो रहा है या अच्छा हो रहा है.
6: अच्छा भी है बुरा भी है.
4: अच्छा कैसे है बुरा कैसे है.
6: अच्छा इसलिए यार क्योंकि लाइक मैं देख सकती हूँ कि मेरा क्या हो रहा है एक्चुअली शुगर लेवल्स में. बट देन बुरा इसलिए है क्योंकि जब मेरी शुगर हाई जाती है इवन थोड़ा सा मीठा खाने पर आई स्टार्ट पैनिकिंग ऑनेस्टली एंड देन पैनिकिंग इज नॉट रियली गुड फॉर योर हेल्थ इट्स गोना इंक्रीज इट इवन मोर. तो दोनों तरफ मुसीबत है अच्छा भी है और बुरा भी है.
4: अच्छा भी है बुरा भी है. तो दोस्तों इसी टॉपिक को हम मजीद बढ़ाएंगे लेकिन एक छोटा सा ब्रेक लेते हैं और इन दोनों ने ये मोर्चा जो है वो खोल दिया है कि भाई हम लेजी रहना चाहते हैं टेक्नोलॉजी का इस्तेमाल करना चाहते हैं लेकिन श्रेया जो है वो सीधे से बात कर रही है कि किस तरह से फायदे हैं हम फ्यूचर में इसका कैसे फायदा उठा सकते हैं. इन सब के बारे में हम बात करेंगे FM 107 पे लेकिन एक छोटा सा ब्रेक. दिल से देसी

0: का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। ऐ अल्लाह हमारी कमजोरियां और ऐब छुपा दे। अल्लाहुम्म इस्तर अवरातिना। सामिन किराम, ये ऐब जाहिरी भी होते हैं, बातिनी भी, गलतियां, लग्जिशें, कमजोरियां। या अल्लाह हम सब को तेरे पर्दे की जरूरत है। वामिर रवातिना, हमारे खौफ दूर कर दे, हमें अमन दे। वैसे कितने खौफ इंसान को घेरते हैं ना, मुस्तकबिल का खौफ है, बीमारी का खौफ, रिज़्क का खौफ, औलाद का खौफ। हम अल्लाह से क्या दुआ कर रहे हैं, आमिर रवातिना, हमारे खौफ दूर कर दे, हमें अमन दे। वहफ़ज मिन बैन अयदीना व मिन खल्फिना, आगे से भी हिफाजत फरमा, पीछे से भी, हर तरफ से हिफाजत। आगे और पीछे यानी जाहिर खतरात से जो हमें सामने दिखते हैं, इसी तरह कहते हैं ना, पीठ पीछे बहुत तरह की हरकतें लोग करते हैं, तो वो पोशीदा खतरों से भी हम अल्लाह की पनाह मांग रहे हैं, उसकी हिफाजत तलब कर रहे हैं, मालूम ना मालूम तमाम तर चीज़ों से। वान अयमानिना वान शमाइलिना, दाएं से भी और बाएं से भी, चूंकि अल्लाह की हिफाजत हर सिमत से हम तलब कर रहे हैं और ये बंदे की मुकम्मल सुपुर्दगी है। इसी तरह नऊज़ु बिअज़मतिका नुग़तालु मिन तहतिना, तेरी अजमत की पनाह चाहते हैं कि अचानक हलाकत में न पड़ जाएं। नीचे से मक्तूल होना इसका मतलब है कि अचानक हलाकत में पड़ जाना, यानी गैर मुतवक्के मुसीबत, जमीनी आफात, अचानक तबाही। अल्लाह हमें महफूज रखे। आइन्ना अला ज़िक्रिका व शुक्रिका व हुस्न इबादतिक, ए अल्लाह अपने ज़िक्र, शुक्र और तेरी इबादत को सही तरीके से अदा करने में हमारी मदद फरमा, क्योंकि जिक्र भी अल्लाह की तौफीक से ही नसीब होता है ना, शुक्र भी, नमाज भी, इबादत भी। इसीलिए दुआ भी हम इस तरह मांगे कि तमाम तर तौफीक तो अल्लाह तेरी ही तरफ से है। उर्ज़ुक़ना हुस्नल खातिमा, हमें हुस्न खातिमा, अच्छा खात्मा नसीब फरमा, क्योंकि हम आखिरी लम्हे को पूरी ज़िंदगी का नतीजा कह सकते हैं। इस वजह से आखिरी लम्हे के लिए बंदा गिड़गिड़ा कर ये दुआ करे, अल्लाह ईमान पर मौत दे, यही तो मेरे लिए सबसे बड़ी कामयाबी होगी। वल जन्नत बगैर हिसाब वला साबिकत अज़ाब, क़यामत के दिन हमें ऐसी जन्नत दे जहाँ बगैर हिसाब और बगैर अज़ाब दाखिला हो। ये मोमिन की बड़ी आरज़ू है कि अल्लाह आसान हिसाब दे, बल्कि बगैर हिसाब जन्नत नसीब फरमाए और जन्नत में बुलंद दर्जात अता फरमा। इसी तरह सिर्फ बुलंद दर्जात ही नहीं बल्कि बुलंद मकाम, ताकि हमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मैयत भी नसीब हो। बस हमने कराम, इस दुआ में हमने अल्लाह से मुकम्मल हिफाजत तलब की, साथ साथ हमारी दुआ में ये बात भी आ गई कि भाई इबादत भी तौफीक से होती है। मजीद हमने हुस्न खातिमा भी मांगा, इसी तरह जन्नत के आला दर्जात भी मांगे। इन्हीं पैगामात के साथ प्रोग्राम आज की दुआ के इस हल्के से साउंड डिजाइनर नदीम अंसारी और मुझे तरह अशरफ जमान को दीजिए इजाजत। मा सलामा।
1: आप सुन रहे हैं FM 107।
2: दिल से देसी। Your health matters. अस्सलाम वालेकुम लिस्टनर्स, आज हम एक ऐसे मौजू पर बात करेंगे जिसका ताल्लुक हम सब की सेहत से है। क्या आपने कभी नज़ला, जुकाम, गले की खराबी या बुखार होने पर खुद ही एंटीबायोटिक इस्तेमाल कर लिए हैं? या घर में पहले से मौजूद किसी एंटीबायोटिक को दोबारा इस्तेमाल किया है? अगर ऐसा है तो आज का ये प्रोग्राम आपके लिए, हमारे लिए बहुत अहम है। एंटीबायोटिक्स हैं क्या? सबसे अहम बात तो ये है, ये ऐसी अद्वियात हैं जो बास बैक्टीरिया से होने वाले इन्फेक्शन के इलाज के लिए इस्तेमाल होती हैं। ये बैक्टीरिया को ख़त्म करने या उनकी जो अफजाइश है उसे रोकने में मदद देती हैं। लेकिन यहाँ एक अहम बात समझना बहुत ज़रूरी है कि हर इन्फेक्शन बैक्टीरिया की वजह से नहीं होता। नज़ला, आम जुकाम और फ्लू जैसी बहुत सी बीमारियां वायरस की वजह से होती हैं। एंटीबायोटिक्स वायरस के खिलाफ काम नहीं करती, इसलिए आम नज़ला जुकाम में एंटीबायोटिक्स अमूमन लेना फ़ायदेमंद नहीं होता। ये फैसला कि किसी पेशेंट को एंटीबायोटिक की ज़रूरत है या नहीं, उसकी जो अलामत हैं, मुआयने हैं और ज़रूरत पड़ने पर टेस्ट की बुनियाद पर सिर्फ और सिर्फ एक डॉक्टर ही कर सकता है। एंटीबायोटिक का जो गलत इस्तेमाल है, हम क्यों कहते हैं कि नहीं करना یا وہ خطرناک ہو سکتا ہے جب ہم ضرورت کے بغیر اینٹی بائیوٹک استعمال کرتے ہیں تو بیکٹیریا میں وقت کے ساتھ ساتھ ایسی تبدیلیاں پیدا ہو سکتی ہیں جن کی وجہ سے ان پر اس دوا کا اثر بہت کم ہو جاتا ہے ایسی اینٹی مائکروبیل جو ریزسٹنس یا جراثیم میں جو دواؤں کے خلاف مزاحمت اس کو کہتے ہیں نتیجہ یہ ہو سکتا ہے کہ فیوچر میں کسی انفیکشن کے علاج کے لیے جو عام میڈیسن ہے وہ مؤثر نہ رہے زیادہ پیچیدہ علاج کی ضرورت پڑے یا بیماری کا علاج مشکل ہو جائے یہ مسئلہ صرف ایک شخص تک محدود نہیں رہتا مزاحمت رکھنے والے جراثیم دوسروں تک بھی منتقل ہو سکتے ہیں اب بات یہ ہے کہ ہمیں کیا ایسی غلطیاں نہیں کرنی چاہیے پہلی غلطی تو یہ ہے کہ ڈاکٹر کے مشورے کے بغیر اینٹی بایوٹک شروع کر دی جائے دوسری جو غلطی ہے وہ یہ ہے کہ کسی دوسرے شخص کی دوا استعمال کی جائے ممکن ہے کہ اس شخص کی بیماری عمر اور اس کی جو کنڈیشن ہے یا بیماری ہے دوا اس کی ضرورت کے مطابق ہو آپ سے بالکل مختلف ہو تیسری غلطی یہ ہے کہ بیماری کی جو بچی ہوئی ادویات ہیں نئی بیماری میں استعمال کر لی جائیں ہر مرتبہ ایک جیسی علامات کی وجہ سے ایک جیسی ادویات نہیں ہوتی اور جو فورتھ مسٹیک ہے وہ یہ ہے کہ میڈیسن کی خوراک یا وقت خود سے ہی تبدیل کیا جائے یا پھر کنسلٹیشن کے بغیر علاج روک دیا جائے میڈیسن کی مدت اور طریقہ استعمال ڈاکٹر کی ہدایت کے مطابق ہونا چاہیے اور اگر کوئی مضر اثرات ہوں یا جو طبیعت ہے بہتر ہونے کے باوجود میڈیسن کے بارے میں سوال ہو تو پھر اپنے ڈاکٹر سے یا فارماسسٹ سے آپ کنسلٹ ضرور کیجیے جب آپ اینٹی بایوٹکس لے رہے ہوں تو بہت سی باتوں کو ہمیں اپنے سامنے رکھنا ہے کہ ہمیشہ ڈاکٹر کی ہدایت کے مطابق میڈیسن استعمال کیجیے دوا کے ساتھ دی گئی جو انسٹرکشنز ہیں انہیں پڑھیے فارماسسٹ سے پوچھیے کہ اسے کھانے سے پہلے کیا لینا ہے مطلب کھانے سے اسے پہلے جو میڈیسن ہے لینی ہے یا اس کے بعد لینی ہے اگر آپ کو کسی بھی میڈیسن سے الرجی ہے آپ پریگننٹ ہیں بچے کو فیڈ کرا رہی ہیں یا پہلے سے دوسری ادویات استعمال کر رہے ہیں تو ضرور اپنے ڈاکٹر کو پوچھئے اینٹی بایوٹکس کے بعض جو مضر اثرات ہیں ان میں جو وومٹنگ ہو سکتی ہے آپ کے پیٹ میں درد ہو سکتا ہے یا پھر ڈائریا بھی ہو سکتا ہے اور اگر بہت زیادہ ڈائریا ہو اور یہ کہ جسم پر جو پھیلتا ہوا کچھ بھی جو ریش ہے وہ ہو یا کوئی اور غیر معمولی علامت ظاہر ہو تو پھر آپ طبی مشورہ ضرور کیجیے یا پھر سانس لینے میں دشواری ہو گلے یا زبان کی سوجن ہو یا بے ہوشی جیسی علامات ایک ایمرجنسی ہیں اور فوراً ایمرجنسی سے مدد لیجیے صرف میڈیسن استعمال کرنا ہی بیماری سے بچاؤ کا طریقہ نہیں ہے بلکہ اپنے ہاتھوں کو باقاعدگی سے دھونا کھانستے یا چھینکتے وقت منہ اور ناک کو ڈھانپنا خوراک کو محفوظ طریقے سے تیار کرنا اور ضروری ویکسینیشن جو ہے وہ کروانا بے حد اہم ہے اگر آپ کو بخار ہے گلے کی شدید تکلیف یا دوسری علامات ہیں تو خود ڈائیگنوز کرنے کے بجائے ضرورت کے مطابق اپنا جو چیک اپ ہے وہ کروائیے یاد رکھیے اینٹی بایوٹکس ایک قیمتی طبی سہولت ہے اس کا درست استعمال آج بھی مؤثر علاج ہے اور فیوچر میں بھی اس کی افادیت برقرار رکھنے کے لیے بے حد ضروری ہے لسنرز اینٹی بایوٹک ہر بخار ہر کھانسی اور ہر زکام کا علاج نہیں ہے اسے صرف درست جو طبی مشورہ ہے اس کے مطابق ہی استعمال کیجیے کسی کے ساتھ اپنی جو میڈیسن ہے شیئر نہ کیجیے اور جو بچی ہوئی میڈیسن ہے خود سے دوبارہ شروع نہ کیجیے اپنی صحت کا خیال رکھیے معلومات کو دوسروں تک پہنچائیے اور یاد رکھیے کہ یور ہیلتھ میٹرز
3: قطر کا پہلا دیسی ریڈیو اسٹیشن FM 107 دل سے دیسی